गामा मा गामा मा गामा था मारा मा मारा निसा निसा था धानी सगा सगा नी सगा मा मा गामा धानी सा निसा।